0: सुन है, आज भाँडागारी युवा समूहको आज बसेको बैठकले त्यो निर्णय गरेको छ भनेपछि अर्को हप्ता हामी गाउँमा कार्यक्रम गर्ने निर्णय गरेको छौँ, ठिक छैन? त्यस कार्यक्रममा तिमी दुईजनाले व्यवस्थापन गर्ने है, तिमी दुईजनाले त्यसको कार्यक्रमको लागि पैसा उठाउने, चन्दा उठाउने, र त्यो कार्यक्रममा हिरे र चन्द्र चाहिँ नाच्ने है, दिल माया लिएर मैले चाहिँ अस्ति लेखेको गीत चाहिँ गाउने।
1: अनि अस्तिको बैठकमा त हिरेसँग मेरो नाच्ने कुरा भएको होइन र?
2: अनि जो नाचे पनि नाच्ने त हो नि,
1: तै नाच न त त्यसो भए।
2: भयो भयो, तै नाच,
1: उहाँले भनिसक्नु तै नाच,
2: तै नाच के यो सब
0: होइन होइन, हल्ला नगर।

आँखाहरू घिमिक्क थिमिक्क गर्दथे, ताराहरूसँग ताल मिलाई, र जब म तिमीलाई चुम्दथे अनि तिम्रा आँखाहरू थुन्दथे, र बत्ती पनि र बत्ती पनि आजकाल बत्ती निभाएरै बस्ने गर्दछु म, आजकाल बत्ती निभाएरै बस्ने गर्दछु म, दुनियाँसँग दिनु अनि कन्यु खोज्दछु म, तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि, तिमीलाई पाउने धोको छाडिसके तिमीले ढोको थुनेर गएपछि, तर पनि आजकल बिहान घाम उदाउँछ, राति ताराहरू चम्कन्छन्, र बजारमा छ्याप छ्याप्पी सोमरस पाइन्छ, कहिले कहिले खाइन्छ, रमाइन्छ अनि फुलाइन्छ पनि।